0: दोस्तों, आप सब जानते हैं कि आज हमारे बहुत प्यारे से शहजादे हमारी बज़्म में हमारे साथ 5 बजे तक मौजूद रहेंगे, अशमल। और आज की शाम हमने उनके नाम की है, प्रोग्राम चलता रहेगा, अशमल हमारे साथ साथ रहेंगे, उनका मुस्कुराता हुआ चेहरा मेरी निगाहों के सामने मौजूद है। अब हम चल रहे हैं आपको लेकर कराची पाकिस्तान, लेकिन उससे पहले हम आपको बता दें कि वक्त हुआ जा रहा है कमर्शियल का, उसके बाद हम एक हसीन जोड़ी डॉक्टर अहमद जकी और उनकी शरीक हयात डॉक्टर आफरीन का तोहफा उनकी नज़र करेंगे। पहले सुनते हैं कमर्शियल और एक खूबसूरत मेहमान भी आए हैं, कौन है बताऊंगा।
1: ऑनलाइन एट bradfordasianradio.co.uk दिस इज ब्रैडफोर्ड एशियन रेडियो।
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
8: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
7: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL।
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644।
9: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रैडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
10: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
8: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
10: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8 ATY।
8: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाए,
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
10: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
10: आज ही मामू काके की दुकान,
8: खालिस सोने की पहचान,
10: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
10: आपकी शान
8: हमारी आन,
10: क्वालिटी की पहचान,
8: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, ब्रैडफोर्ड, BD95ER, 01274491442।
10: पाकिस्तान ज्वेलर्स।
11: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers, or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
12: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
8: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है।
12: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रैडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
1: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
0: और दोस्तों, आप सुन रहे हैं गजल उसने छेड़ी, आपका और हमारा साथ है 5 बजे तक। آج کا غزل اس نے چھیڑی ہمارے شہزادے اشمل میاں کے نام ہے. جو بھی احباب آ رہے ہیں اور اپنی فرمائشیں سن رہے ہیں ان سے ملتجی ہوں کہ دعا فرمائیے گا کہ اللہ تعالیٰ اشمل میاں کے درجات کو بلند فرمائے, جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے اور مغفرت فرمائے. ساتھ ہی ساتھ اب ہم حسب وعدہ آپ کو لیے چل رہے ہیں کراچی پاکستان, جہاں ایک بہت حسین جوڑی ڈاکٹر احمد زکی اور ان کی شریک حیات ڈاکٹر آفری موجود ہیں, اور آج ہمارے پروگرام غزل اس نے چھیڑی کی عزت و توقیر میں اضافہ کر رہی ہیں. مجھے پتا ہے کہ ڈاکٹر صاحب کا ادب سے کس قدر گہرا لگاؤ رہا ہے. آپ کی نظر ایک تحفہ کر رہا ہوں, ایک آزاد نظم کا. رضی الدین رضی بہت خوبصورت کہتے ہیں, مجھے اس امید پر کہ آپ کیونکہ پہلی بار تشریف لائے ہیں اور اپنی پسند کا گیت پہلی مرتبہ سننا چاہتے ہیں, تو آپ کو بلا تحفہ دیے رخصت کرنا ممکن نہیں ہے. عجب دن تھے محبت کے, عجب موسم تھے چاہت کے, کبھی گر یاد آ جائیں تو پلکوں پہ ستارے جل ملاتے ہیں. کسی کی یاد میں جاگنا معمول تھا اپنا, کسی کی یاد میں جاگنا معمول تھا اپنا, کبھی گر نیند آ جاتی تو ہم یہ سوچنے لگتے. کسی کی یاد میں جاگنا معمول تھا اپنا, کبھی گر نیند آ جاتی تو ہم یہ سوچنے لگتے, ابھی تو وہ ہمارے واسطے رویا نہیں ہوگا. کبھی نیند آ جاتی تو ہم یہ سوچنے لگتے, ابھی تو وہ ہمارے واسطے رویا نہیں ہوگا, ابھی سویا نہیں ہوگا. ابھی ہم بھی نہیں سوتے, ابھی ہم بھی نہیں روتے. صبح ہم جاگتے تھے اور اس کو یاد کرتے تھے, صبح ہم جاگتے تھے اور اس کو یاد کرتے تھے, اکیلے بیٹھ کر ویرام میں دل آباد کرتے تھے. ہمارے سامنے تاروں کے جھرمٹ میں اکیلا چاند ہوتا تھا, ہمارے سامنے تاروں کے جھرمٹ میں اکیلا چاند ہوتا تھا, جو اس کے حسن کے آگے بہت ہی ماند ہوتا تھا. ہمارے سامنے تاروں کے جھرمٹ میں اکیلا چاند ہوتا تھا, جو اس کے حسن کے آگے بہت ہی ماند ہوتا تھا. فلک پر رقص کرتے انگنت روشن ستاروں کو, فلک پر رقص کرتے انگنت روشن ستاروں کو, جو ہم ترتیب دیتے تھے تو اس کا نام بنتا تھا. فلک پہ انگنت رقص کرتے ہوئے ستاروں کو, جو ہم ترتیب دیتے تھے تو اس کا نام بنتا تھا. یہ تحفہ ڈاکٹر احمد زکی صاحب آپ کی اور ڈاکٹر آفرین آپ کی نظر کیا, اور اب وہ گیت پیش کرنے جا رہا ہوں جسے آپ بے انتہا پسند فرماتے ہیں اور سننے کی خواہش کا اظہار کیا ہے. آئندہ بھی تشریف لا کر ہمیں خدمت کا موقع ضرور دیجیے. اس کے بعد ہم ذکر کریں کہ ہمارا پیٹ کے حلقے ہیں, بات زیادہ دیر رہتی نہیں ہے. ایک خوبصورت ہمارے لسنر جو سادہ بھی ہیں, معصوم بھی ہیں, دلکش بھی ہیں, آج اپنی سالگرہ منا رہے ہیں, ان کا ذکر کرنا ہے. لیکن ابھی نہیں, ڈاکٹر صاحب کو, ڈاکٹر صاحبان کو اس حسین تحفے کے بعد آپ کی آمد کا بے انتہا شکریہ.